0: You deserve better.
1: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट हिन्दी फिल्म सङ्गीतले सबैलाई यस्तै अतीतमा डोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6
2: यस कार्यक्रमका प्रायोजक
3: अर्डर मार्क टेलरिङ हाउस चाभैल चो, फोन नम्बर 44 74 0 73 44 74 0 73।
2: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति इन्स्पिरेसन।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन, तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

हे सुन्दर संसारको स्वतन्त्र व्यक्तित्व, हे सद्विचारले धनी सहनशील ज्ञानीजन, हामीलाई थाहा छ तपाईँ मन वचन र कर्मको सच्चा हुनुहुन्छ। तपाईँको यही सच्चाइको कदर गर्दै टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार शालीन भाषामा भन्छ नमस्कार, शुभ प्रभात अनि अभिवादन।

कुखुराको डाक र आधुनिकताको रौनक सँगै आज फेरि हामी अर्को एउटा नयाँ बिहानीमा प्रवेश गरेका छौँ। यो नयाँ बिहानीमा यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न पाउँदा हर्ष विभोर टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार अब प्रस्तुत गर्दछ तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

यो घडी यो पल केही नयाँ सुरुवातका लागि, केही नयाँ सोच र केही नयाँ संचारका लागि साथ हो तपाईँसँगको फ्रिक्वेन्सी मोडुलेसनको 90.6 मेगाहर्ज र हाम्रो इन्टरनेट अनलाइनको वेबसाइट www.timesfm906.com मा सुन्दै हुनुहुन्छ इन्सपिरेसन। इन्सपिरेसनको आजको यस अङ्कमा हामी विचारक अरिसन स्वेट मार्डनको शुद्ध विचारद्वारा स्वास्थ्य प्राप्ति गर्न सकिन्छ भन्ने एउटा प्रवचनमाथिको चर्चामा जुट्नेछौँ। आज हामीले शीर्षक छानेका छौँ विचारक स्वेट मार्डनको शुद्ध विचारद्वारा स्वास्थ्य प्राप्ति गर्न सकिन्छ, प्राप्त गर्न सकिन्छ। हामी आफ्नो शारीरिक सुगठन चाहन्छौँ भने, एकदमै स्फूर्त रहन चाहन्छौँ भने, शारीरिक रूपमा स्वस्थ रहन चाहन्छौँ भने हाम्रो विचार पनि स्वस्थ हुनुपर्दछ। मन मस्तिष्क अथवा पूर्ण विचार नै प्रदूषित छ भने, अस्वस्थ छ भने हामी कुनै पनि हालतमा शारीरिक रूपले पनि स्वस्थ रहन सक्दैनौँ। हामी धेरै प्रकारका क्रियाकलापहरू गर्छौँ, यता जान्छौँ उता जान्छौँ, दौडिन्छौँ त छाड मछाड गर्छौँ, हामी केही प्राप्तिका लागि धेरै कुराहरू खर्च गरिरहेका हुन्छौँ, समय खर्चन्छौँ, आफ्नो विचार धेरै बदल्दै जान्छौँ। यी सबै कुराले हाम्रो दैनिकीमा, हाम्रो दिनचर्यामा असर गर्छन्। यी सबैलाई यदि हामीले केही समय मात्र पनि आफ्नो बसमा राख्न सक्यौँ भने, आफ्नो दौडधुपलाई, आफ्नो प्रदूषित विचारलाई सबैलाई केही समय भए पनि, प्रत्येक दिन छोटै समय नै किन नहोस्, आफ्नो बसमा राख्न सक्यौँ भने हामीले हाम्रो मस्तिष्क, हाम्रो पूर्ण शरीर नै स्वस्थ राख्न सक्छौँ। आजभोलि योगाको कन्सेप्ट, ध्यानको जुन धारणा हामीले सुनिरहेका छौँ, यो पनि एउटा माध्यम हो, एउटा उच्च माध्यम हो। जबसम्म हाम्रो विचारमा शुद्धि, सामर्थ्य तथा एकता हुँदैन, मन भड्किन्छ, एकता भएन भने, अथवा जबसम्म विचारमा शुद्धि हुँदैन, हामीसँग सामर्थ्य हुँदैन, हाम्रो मन एकत्रित हुँदैन, तबसम्म शरीरको कोषको तन्दुरुस्ती, सामर्थ्य तथा एकतालाई कायम राख्नु पूर्ण असम्भव हुन्छ। विचार नै शुद्ध छैन, मन नै एकत्रित छैन भने हामी कसरी आफ्नो सामर्थ्यलाई, हाम्रो आफ्नो तन्दुरुस्तीलाई प्रयोग गर्न सक्छौँ र? यदि हामी आफ्नो विचारलाई सन्तुलित तथा सुखद राख्दछौँ भने शरीरको कोषको जीवन पनि सन्तुलित तथा सुखदायी हुन सक्दछ। आशाप्रद सुखदायक विचारले हाम्रो शरीरको करोडौँ नरम कोषमा जीवनको नयाँ आत्मा दिन्छ। आशाप्रद र सुखदायी विचारले, यदि हामी एकदमै निराशाजनक छौँ, एकदमै निराशाजनक स्थितिमा छौँ, एकदमै दुःखदायक स्थितिमा छौँ भने हाम्रो कोषहरूले पनि, हाम्रा शरीरका प्रत्येक अङ्ग प्रत्यङ्गले हामीलाई नयाँ आत्मा, नयाँ जोस दिँदैनन् कि? झन् हामीले जुन पाइरहेको शारीरिक जुन सपोर्ट थियो त्यो पनि हामी गुमाउँदै जान्छौँ। मन भड्किन्छ, आत्मा भड्किन्छ, हामी दुःखको बारेमा मात्रै सोच्न थाल्छौँ, अनि समृद्धि कहाँबाट पाउने? यसको विपरीत भए तथा चिन्ताको प्रत्येक विचारले, रिस, राग, द्वेष तथा असफलताको प्रत्येक सङ्केतको आफ्नो ज्ञान 20-30 कोषभित्र प्रविष्ट गराइदिन्छ र फलस्वरूप शरीरमा भयानक पीडा र दुःख पैदा हुन थाल्दछ। यस विश्वमा रहेर सबैभन्दा ठुलो काम जो व्यक्तिले गर्न सक्छ त्यो यो हो कि उसले शरीरको करोडौँ कोषलाई पूर्ण रूपले स्वस्थ राख्न सक्दछ, अथवा त्यो व्यक्तिले सबैभन्दा ठुलो उच्च कोटिको काम गर्न सक्छ जसले आफ्नो मनलाई
सन्तुलित राख्न सक्छ, इमान्दार रूपमा अगाडि बढ्न सक्छ, सच्चा मानव भएर अगाडि बढ्न सक्छ। तपाईँको मन तपाईँको अन्तस्करण एक नमुना हो, तपाईँको मानसिक स्थिति एक स्तर हो जसको सामुन्ने राखेर जीवनको ताना बाना बुनिन्छ। आफ्नो मन, आफ्नो मस्तिष्क, आफ्नो विचार, आफ्नो लक्ष्य, आफ्नो उद्देश्य, यिनै भित्र हाम्रो जिन्दगीका सम्पूर्ण ताना बानाहरू बुनिएका हुन्छन्। हामी हाम्रो दिनचर्या सबै आफ्नो सोचाइ, आफ्नो उद्देश्य, आफ्नो लक्ष्यमा निर्धारित गर्दछन् अथवा त्यसमा निर्भर गर्दछन्। आफ्नो पूर्ण स्वास्थ्यको चित्र आफ्नो आँखाको सामुन्ने राख्नुहोस्। म कति स्वस्थ रूपमा अगाडि हिँडिरहेको छु त, मेरो विचार कति स्वस्थ छ त, मेरो धारणा कतिको स्वस्थ छ त, यो तस्विर हरपल आफ्नो मन मस्तिष्कमा राखेर अगाडि बढ्नुहोस्। आफ्नो फिजिकल अपियरेन्सलाई सोचेर होइन, आफ्नो विचारलाई, आफ्नो लक्ष्यलाई, आफ्नो उद्देश्यलाई, आफ्नो मनस्थितिमा त्यो पिक्चर, त्यो विचारको उद्देश्यको पिक्चर आफ्नो मनस्थितिमा, त्यो इमेज आफ्नो मनस्थितिमा राखेर अगाडि बढ्नुहोस्। आफूलाई स्वस्थ, हृष्ट पुष्ट तथा सामर्थ्य सम्झनुहोस्। कहिल्यै पनि आफूलाई कमजोर नठान्नुहोस्। निर्बलताको विचार आफ्नो समीपमा नै आउन नदिनुहोस्। एउटा हृष्ट पुष्ट विचारलाई मनमा राखेर त्यसैको सोचमा एउटा दृढ सङ्कल्पका साथ अगाडि बढ्नुहोस्। शुद्ध विचार, स्वस्थ शरीर।

हामी कुरा गर्दैछौँ विचारद्वारा पनि हाम्रो शरीरलाई स्वस्थ राख्न सकिन्छ। शुद्ध विचारले हामीले हाम्रो शरीरलाई स्वस्थ राख्न सक्छौँ। र भर्खरै कुरा गऱ्यौँ हामीले यदि नकारात्मकतालाई मात्र त्याग्न सकेर सकारात्मकतालाई आफ्नो मनस्थितिमा डुलाउँदै एउटा स्वस्थ एउटा निपुण आफ्नो शरीर आफ्नो विचारलाई लिएर अगाडि बढ्न सक्यौँ भने हामी सफल बन्न सक्छौँ। अर्को हो निर्बलताको त्याग गर्न सक्यौँ भने पनि हामी सफल बन्न सक्छौँ। त्यही सोचको कुरा गरौँ, निर्बलताको सोच। तपाईँको मन दर्पणमा आफ्नो निर्बलताको प्रतिबिम्ब कहिल्यै पर्न नदिनुहोस्। म इन्फेरियर छु, म नजान्ने छु, म सानो छु, म यस्तो छु उस्तो छु भन्ने खालका ती नकारात्मक सोचहरूलाई जरैबाट उखेलेर फालिदिनुहोस्। बिरामीको चित्रलाई आफ्नो शरीरको भित्रैबाट निकालेर फालिदिनुहोस्। तपाईँ बिरामी हुनुहुन्छ, हस्पिटलमा सुतिरहनु भएको छ, इमर्जेन्सीमा हुनुहुन्छ, र पनि म यस्तो बिरामी उस्तो बिरामी, म भोलि मर्छु कि पर्सि मर्छु कि, डक्टरले के भन्लान्, परिवारजनले के भनिरहेका होलान् भन्ने खालको त्यो सोच मनबाट फालिदिनु भयो भने बिरामी पनि निको हुन सक्छ। जस प्रकारले चोरलाई घरबाट बाहिर निकालिन्छ नि, हामीले चोर पस्यो भने त सहन सकिँदैन, एकदमै हठात् हामी एकदमै जागरुक भएर उसलाई निकाल्छौँ नि, त्यसै गरी मनभित्रको त्यो विषलाई पनि हामीले फाल्न सक्नुपर्दछ। यदि तपाईँले आफ्नो मस्तिष्कमा एक यस्तो चित्र कोर्नुहुन्छ जस्तो कि एक महान व्यक्तिको हुन्छ, एउटा तपाईँको मोडलको हुन्छ, तपाईँले आफ्नो लक्ष्य जुन बनाउनु भएको हुन्छ त्यो लक्ष्यमा सफल भएको एउटा मान्छेको चित्र, एउटा मोडलको चित्र आफूभित्र राख्नुहुन्छ नि, यदि तपाईँले त्यस्तो राख्नु आफ्नो मनस्थितिमा त्यो चित्र राख्नुहुन्छ भने आफ्नो अस्तित्वलाई आफ्नो सृष्टिको एक प्रतिबिम्ब अथवा त्यो मोडलको एउटा प्रतिबिम्ब, त्यो मोडलको अर्को नेक्स्ट टू सम्झेर तपाईँ अगाडि बढ्न सक्नुपर्दछ। यस्तो स्थितिमा आफूभित्र आफैले हौसला दिन सक्नुपर्दछ। अरूले हौसला देऊन् नदेऊन्, प्रेरणा प्रोत्साहन गरून् नगरून्, देऊन् नदेऊन्, तपाईँ आफै हँसिलो भएर आफैले आफैलाई हौसला दिँदै साहस बटुल्दै सबैबाट लेसन सिक्दै अगाडि बढ्न सक्नुपर्दछ। हामीले आफ्नो अस्तित्वको जस्तो किसिमको तस्विर आफ्नो कल्पनामा बनाइरहेका हुन्छौँ नि, म यस्तो म उस्तो म ठुलो म ज्ञानी भन्ने खालको सकारात्मक तस्विर कल्पना आफ्नो मनस्थितिमा राख्यौँ भने हाम्रो अस्तित्व अवश्य पनि सफल हुन्छ, हामी अवश्य पनि ठुलो बन्न सक्छौँ, सफल बन्न सक्छौँ। होइन म त यस्तो उस्तो त एकदमै नकारात्मक सोच ल्याउँ भने हराउँछौँ हामी बिच बाटोमै। जस्तो तपाईँले आफ्नो शारीरिक मानसिक तथा अथवा आध्यात्मिक चित्र बनाउनु भएको छ, तपाईँ त्यस्तै नै बन्ने प्रयत्न गर्नुहुन्छ, बन्नुहुन्छ पनि त्यस्तै, विचार जस्तो छ त्यस्तै बन्नुहुन्छ। तपाईँले प्रत्येक समय तन्दुरुस्तीको ध्यान राख्नु तपाईँको कर्तव्य हो, तन्दुरुस्ती शारीरिक अथवा मानसिक। आफ्नो जीवनको अपूर्ण चित्र देख्न बिल्कुलै छोडिदिनुहोस्। मेरो जीवन अधुरो छ, मेरो जीवन अपुरो छ, भोलि टुङ्गिन्छ, पर्सि टुङ्गिन्छ, आज खाउँ भोलि के खाउँको समस्या छ, यो अपूर्णको चित्र, यो अभावको चित्र, यो नकारात्मकताको चित्र मनस्थितिबाट मिल्काइदिनुहोस्। जे हुन्छ सो टर्छ भन्ने खालको सोच लिएर कर्मशील बन्दै अगाडि बढ्नुहोस्। हामी हजारौँ मानिस यस्ता भेट्छौँ, यस्ता मानिसहरू हामी भेट्छौँ जसले आफ्नो व्यक्तित्वको ज्यादै निकृष्ट निर्बल र रोगी चित्र प्रत्येक घडी आफ्नो सामुन्ने राख्दछन्, जसको कारणले उनीहरू रोगी एवं बिरामी रहन्छन्। डक्टरको दुई शब्द सुन्नुपर्छ फेरि निको हुन्छ। व्यक्तिले जबसम्म आफ्नो मस्तिष्कमा एक स्वस्थ व्यक्तिको चित्र राख्न सक्दैन, स्वयं आफ्नो मनस्थितिमा आफैलाई स्वस्थ बनाएर राख्न सक्दैन, तबसम्म ऊ मानसिक र शारीरिक दुवै दृष्टिले बिरामी जस्तै देखिन्छ। वस्तुत त्यो निर्बलता एवं शक्तिहीनताको चित्र हो र सदा कुनै न कुनै रोगको चित्र या निर्बलतालाई अक्सर साथमा लिएर जान्छन् त्यस्तो व्यक्तिहरूले।
वास्तवमा मानिस सफलताको अभिलाषा राख्दछौ, हरपल सफल हुन चाहन्छ, तर मनबाट विफलताको विचारलाई हटाउँदैन मानिस। ऊ अगाडि असफलता देख्छ, ऊ आफू अगाडि खालि सङ्घर्ष मात्र देख्छ, दुःख मात्र देख्छ, अनि सफलताको त्यो झोलुङ्गेमा फेरि मच्चिरहेको हुन्छ। पाउन पाए हुन्थ्यो, माथि पुग्न पाए हुन्थ्यो, झोलुङ्गेमै आकाश छुन पाए हुन्थ्यो, त्यो अभिलाषाको झोलुङ्गेमा मान्छे मच्चि पनि रहन्छ, मनभित्र फेरि नकारात्मकता पनि पालिरहन्छ। उस्तो उसको मस्तिष्कमा पराजयको चित्र अङ्कित हुन्छ। यस्तो विचार हामीले त्याग्न सक्नुपर्छ, पराजयको चित्र त्याग्न सक्नुपर्छ, पराजयको चित्र च्यात्न सक्नुपर्दछ। किनकि यो विचार भनेको, यो चित्र भनेको घातक सिद्ध हुन्छ। यदि हामी सफल हुन चाहन्छौँ भने, स्वस्थ रहन चाहन्छौँ भने, विचार शक्तिमा स्वस्थ हुन सक्नुपर्दछ। आफ्नो आदर्शलाई लिएर अगाडि स्वस्थ रूपमा बढ्न सक्नुपर्दछ। कमजोर मनस्थितिलाई त्याग्न सक्नुपर्दछ। हामी आफ्नो मनलाई नकारात्मकतातर्फ, आशंकातर्फ डुलाउने होइन, सधैँ सकारात्मकतातर्फ एकदमै स्लो पेसमा नै किन नहोस्, बिस्तारै बिस्तारै भए पनि किन नहोस्, सकारात्मकताका सिँढीहरू जोड्दै जान सक्नुपर्दछ। भएको त्याग गर्न सक्नुपर्दछ। यदि हामी कुनै पनि क्रियाकलापहरू सुरु गर्न डरायौँ भने, नयाँ कामको सुरुवातमै हामीले हात कमायौँ भने, खुट्टा कमायौँ भने, हामी अगाडि बढ्न सक्दैनौँ। हाम्रो रोग, जुन त्यो इन्फेरियरिटी कम्प्लेक्स छ, त्यसले हामीलाई अझ गाँजिदिन्छ, हामी अझ डराउँछौँ, हामी एकदमै भावुक बन्छौँ, मानसिक रोगी बन्छौँ। डर, त्यो त्रासले हामीलाई एकदम निर्बल बनाइदिन्छ, हामी कुनै पनि कुरा आँट्न सक्दैनौँ, हाम्रो सामर्थ्य गुमाउँछौँ हामीले, हामी मृत्युको छायासँग डराउँछौँ, केही हुन्छ कि, अथवा मृत्युले केही गरिदिन्छ कि, अथवा मलाई बर्बाद हुन्छ कि मेरो जीवन भन्ने खालको, त्यो मृत्युसँग हामी डराउन थाल्छौँ जब मनमा भय अथवा त्रास हुन्छ। टाइम्स एफएम 90.6 मेगाहर्जमा सुन्दै हुनुहुन्छ तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन। इन्सपिरेसनमा अब हामी मृत्युसँग डराउने होइन, नदेखेको भयसँग डराउने होइन, सङ्घर्ष गर्न सक्नुपर्छ भन्ने सन्दर्भको एउटा नीति कथा जोडेर सुनाउँछौँ।

0: मानिसलाई सबैभन्दा दुःख दिने एउटा मात्र तत्त्व हो उसको विचार, अस्वस्थ विचार, डर भय त्रासले ग्रस्त विचार। मानिसले के बुझ्नु पर्छ भने संसार एउटा रङ्गमञ्च मात्र हो। हामी यहाँ नाच्नु पर्छ, गाउनु पर्छ, अभिनय गर्नुपर्छ, समय अनुसार अभिनयको क्रम फेर्दै जानुपर्छ, बदल्दै जानुपर्छ समय अनुसार। पर्दामा राम्रो देखिनुपर्छ, फेरि भित्र पनि राम्रो हुनुपर्छ। पर्दामा मात्रै राम्रो देखियो, भित्र राम्रो देखिएन भने पनि जीवन बर्बाद हुन्छ। कसैले यसमा एक रौँ पनि तलमाथि गर्न खोज्यो, अथवा म नाटक गर्दिनँ, म अभिनय गर्दिनँ, म कलाकार बन्दिनँ भनेर रङ्गमञ्चमा उभियो भने व्यर्थ हुन्छ। एकजना राजा थिए, हेर्नुहोस्, नीति कथा जोड्दैछौँ हामी। मजाले निदाइरहेका थिए, अचानक निद्रा खुल्यो, झसङ्ग झस्के, जोरुक्क उठे, आँखा मिच्दै ताउता हेरेका थिए। घडी हेरे, 12 बजेको थियो, मध्यरातको 12 बजेको समय। यसो आँखा मिचेर वरिपरि मात्र के हेरेका थिए, म किन बिउजेँ, किन यस्तो भयो भनेर हेरेका मात्र के थिए, हेर्नुहोस्, अगाडि त अजङ्गको यमराज उभिरहेका। राजाले फेरि आँखा मिचेर हेरे, यो यमराज नै हो त, साँच्चीकै यमराज नै अगाडि उभिएको थियो। राजा एकदमै डराए। राजा डराएको देखेर यमराजले सोचे, कतै यो अहिले नै पो माथि जाने हो कि मसँग भन्ने डरले यमराजले भने, न डराऊ राजा, अहिले म तिमीलाई लिन आएको होइन, तिमी यो विशाल राज्यको राजा भएकोले तिमीलाई खबर गर्नसम्म आएको हुँ। भोलि साँझ लिन आउनेछु, ठिक समयमा ठिक परेर बस्नु ल, म तिमीलाई भोलि लिन आउनेछु, अहिले लान्न, यमराजले भने। राजा सक्ट बर्बाद, कति गराउँला, कति खाउँला, कति राज्य जोडाउँला, कति राज गराउँला भन्ने सोचेका राजालाई यमराजले भन्छन्, म भोलि लिन आउँछु, ठिक परेर बस्नु। यति भने यमराज अन्तर्ध्यान भए। राजाले फेरि आँखा मिच्न थाले, यो के सुन्दैछु मैले, साँच्ची हो कि के हो यो, उनले एकदमै घोत्लिएर सोच्न थाले। अब म त बर्बाद हुने भएँ, मेरो अब राज गर्ने सम्पूर्ण समय सिद्धिएछ भनेर एकदमै राजा चिन्तित भए। त्यसपछि उनले भोलिपल्ट बिहान हुन नपाउँदै 1-2 बजे नै राति सबै मन्त्रीहरूलाई बोलाए र भन्न थाले, ल म त बर्बाद भएँ, म त मर्नै भएँ। एकजना मन्त्रीले भने, अब हामीले यसरी सोचेर समय बिताउनु भएन महाराज, एउटा उपाय गर्नु पर्यो, त यमराज यहाँ कसरी आइपुग्यो, पक्कै पनि त्यसले हजुरलाई देखेको हुनुपर्छ, तपाईँले गरेको ऐसाराम त्यसले त्यसको चाहिँ डहा गरेको हुनुपर्छ, त्यसैले भोलिको त्यो समयमा हामी एक प्रकारको एकदमै नदेख्ने अनकन्टार ठाउँमा गएर लुकिदिउँ न, त्यो कहाँ आउँछ र, त्यसले देख्दै देख्दैन यमराजले। ल हेर्नुहोस् त, बुद्धु मन्त्रीले त्यस्तो सल्लाह दियो। राजाले पनि होमा हो मिलाए, घोडा जोडे, एकदमै छिटो कुद्ने घोडा मिलाए र घोडा चढेर राजा एक्लै छलाम ठोके एउटा चट्टानको एउटा गुफा जस्तो, एकदमै चट्टानै चट्टान भएको एउटा अँध्यारो ठाउँमा पुग्ने सोचमा राजा अगाडि बढे। कुद्यो घोडा, राजा चढेर घोडामा राजा पनि कुदे। हेर्नुहोस्, उनी पुगे पनि भोलिपल्टको त्यो जुन यमराजले दिएको समय थियो त्यो समयमा उनी त्यो अन्धकारको ठाउँमा पुगे। उनी एकदमै डर चाहिँ उनीसँग थियो, डराइरहेका थिए। साँझ पर्दा नपर्दै सिमाना पारी पुगे, त्यो चट्टान भएको ठाउँमा पुगे र वरिपरि उनको शरीरमा आएको पसिना पुस्दै उनी घोडाबाट झरे। झरेर यसो आँखा मात्र के बन्द गरेका थिए र सन्तोषको सास लामो सास मात्र के फेरेका थिए, उनको पछाडि ढाम लगाउँदै, कि उनको शरीरमा हामी धाप लगाउँदै भनौँ, उनको शरीरमा काँधमा झ्याप हात राख्दै हाँस्दै कालले भन्छन्, हे राजा, धन्यवाद छ तिमीलाई, साथै तिम्रो घोडालाई पनि, किनकि यही स्थान र समय नै मैले भनेको उपयुक्त स्थान र समय हो, तिमी सही ठाउँमा आयौ अनि सही समयमा पनि आइपुग्यौ। हेर्नुहोस् त, दुःखबाट भाग्न, मृत्युलाई टार्न कसले सक्छ र, अब त्यही मृत्यु आउँछ, त्यही असफलता आउँछ, त्यही अन्त्य आउँछ भनेर पहिल्यै किन डराउने। राजाले त्यो 24 आवर्स अथवा त्यो 12 घन्टा नै किन नहोस्, कति घन्टा थियो, त्यति आराम गरिदिएको भए नि हुन्थ्यो। त्यतिसम्ममा आफूले जानेका राजकीय कुराहरू जनतालाई मन्त्रीलाई सिकाएको भए पो फ्रुटफुल हुन्थ्यो। भागेर के नै जितेर झन् उपयुक्त स्थानमा पुगेछन्, झन् राइट समयमा कालकै मुखमा पुगेछन्। हेर्नुहोस्, त्यसैले हर पल प्रयोग गरौँ, हर क्षण प्रयोग गरौँ, कसैसँग नडराउँ। कसैसँग भन्नुको मतलब नराम्रो काम गऱ्यौँ भने डराउँ, नराम्रो काम गर्दै नगरौँ। राम्रो काम गर्न पनि नडराउँ, राम्रो काम गरेर पनि नडराउँ। हर पल हर क्षण प्रयोग गरौँ, मनस्थिति स्वस्थ राखौँ, सधैँ सकारात्मक विचारले आफ्नो मन मस्तिष्कलाई उजागर गर्दै लगौँ। हामी अवश्य सफल हुन्छौँ, अवश्य स्वस्थ रहन्छौँ। टाइम्स एफएम 90.6 मेगाहर्जको प्रस्तुति तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसनको आजको यो अङ्क यति नै। धन्यवाद इन्सपिरेसन सुनिदिनु भएकोमा तपाईँलाई, अनि बिदा माग्छु। हाम्रो भेट भोलि हुन्छ, आजलाई आज्ञा दिनुहोस्। नमस्ते।
1: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि, र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
2: के तपाईँका बाल बालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बाल बालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिऊ।
4: सामाजिक सचेतनाका लागि
5: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति, विविध हिन्दी चलचित्रका सदाबहार गीत संगीतको संगालो कार्यक्रम संगीत लहर, अहिले 6:30 बजेदेखि।

मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज।
1: साँझको शीतल जुन कति प्यारो।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: न मधेसी, न हिमाली, न पहाड़, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको। म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: Times FM 90.6.
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ. मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ.
2: Times FM 90.6 MHz. You deserve better.

0: नमस्कार, म दीपक जंगम। सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। तिमीले हेरिरह्यो
1: आधुनिक युगमा आधुनिक गीत संगीतका श्रृंखला सुगम श्रृंखला सुगम श्रृंखला टाइम्स एफएम 90.6 मेगाहर्जमा उत्कृष्ट सुगम गीतहरूको यात्रा
2: सुगम श्रृंखला दिनको 2 बजे सुन्दर समय साथमा सुमधुर सुगम गीतहरू निरन्तर
1: सुगम श्रृंखला।
3: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
5: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक।
6: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
8: सामाजिक सचेतनाका लागि
9: टाइम्स एफएम 90.6।

मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम संगीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

0: नमस्कार, म गायिका तीर्थ कुमारी, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम।
1: मलाई लैजाऊ न छहारे छागैमा, म त खादिन
2: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: श्रेष्ठ टेलरिंग
4: चिर परिचित यहाँ श्रेष्ठ टेलरिंग।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: Times FM 90.6.

0: नमस्कार, म गायक दीपक खरेल, सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6।
1: म्युजिक म्युजिक म्युजिक,
2: जस्ट म्युजिक,
1: या जस्ट म्युजिक,
3: वेराइटीज अफ नेपाली एन्ड हिन्दी म्युजिक ब्याक टु ब्याक अन जस्ट म्युजिक, सन्डे टु फ्राइडे 9 AM, जस्ट म्युजिक, ओन्ली अन टाइम्स एफएम 90.6 मेगाहर्ज।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: Times FM 90.6

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्यूजिकल ब्रेक, संगीत लहर।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Na madhesi, na himali, na pahari. Na hindu, na muslim, na buddhist, na ishai. Na samarthak kunai rajnitik vichar ko. Na tapirodi. Na dhani, na gareeb. Utsa sawal jab desh ra samaj ko. म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ मलाई त्यही धुलो मनपर्छ मलाई त्यही माटो मनपर्छ मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मनपर्छ
2: Times FM 90.6 MHz You deserve better.

0: नमस्ते, म प्रदीप राज पाण्डे, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि
4: Times FM 90.6

0: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
1: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
0: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
1: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि Times FM 90.6

0: deep on 6 MHz.
1: Na madhesi, na himali, na pahari, na hindu, na muslim, na buddhist, na ishai, na samarthak kunai rajnitik vichar ko, na tapirodi, na dhani, na garib, utsa sawal jab desh ra samaj ko. म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली. नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका.
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन. पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो? त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्व बेटर।

0: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: मसँग बोल्दिनौ,
0: यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6.

0: You deserve better.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6, यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: हामी पनि यो बर पिपल जस्तै हुन पायो भने नि कहिले नछुटिने सँगै हुने।
1: यो हो जस्ट म्युजिक, नॉन स्टॉप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: Times FM 90.6 MHz.
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो सिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: Pre-internetko Madalinhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

0: दाजु भाइ म मान्दिन, म मेरो जमिन किन छोड्ने, एक इन्च पनि म छोड्दिन।
1: त्यत्रो सीमा बिच्दा चुक्क बोल्नु नसक्ने तिमीहरू, दाजुभाइले एक इन्च जग्गा छोड्नु सक्दैनौ।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्व बेटर।

0: deserve better.
1: Na madhesi, na himali, na pahari, na hindu, na muslim, na buddhist, na ishai, na samarthak kunai rajnitik vichar ko, na tab virodhi, na dhani, na gareeb, utsa sawal jab desh ra samaj ko. म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली. नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका.

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: फ्री इन्टरनेटको मजा लिनुहोस्। अब लाइफ इज अलवेज अन, जहाँ पनि खुरु खुरु कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयर एभर यु आर।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस चावहिल चौक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 40 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक।

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: Times FM 90.6.
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ. मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मनपर्छ.
2: Times FM 90.6 MHz. You deserve better.

0: deserve better.
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो. धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ.
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ.
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ.
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

0: Free internet ko mazalin hos.
1: Ab life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चाबहिल चोक, फोन नम्बर 44 74 073 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चाबहिल चोक।

0: युगमा आधुनिक गीत संगीतका श्रृंखला सुगम श्रृंखला सुगम श्रृंखला टाइम्स एफएम 90.6 मेगाहर्जमा उत्कृष्ट सुगम गीतहरुको यात्रा
1: सुगम श्रृंखला दिनको 2 बजे सुन्दर समय साथमा सुमधुर सुगम गीतहरु निरन्तर
0: सुगम श्रृंखला
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्यूजिकल ब्रेक, जस्ट म्यूजिक।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

0: नजिक आउनु माया लाउनु नमस्कार, म रामकृष्ण ढकाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चोक। फोन नम्बर 44 74 073, 44 74 073, 98 40 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चोक।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: छ।
1: नमस्ते, म रोबिन शर्मा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यू डिजर्भ बेटर।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: Times FM 90.6

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

0: Free internetko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: टाइम्स एफएम 90.6 मा यो हो
1: सुगम श्रृंखला उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: मसँग बोल्दिनौ,
0: यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ

0: नमस्ते, म तारा थापा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो? त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो, त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44 74 073, 44 74 073, 98 40 0 72 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
5: टाइम्स एफएम 90.6 मा यो हो
6: सुगम श्रृङ्खला, उत्कृष्ट सुगम गीतहरूको यात्रा, सुगम श्रृङ्खला।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

0: You deserve better.
1: न मधेसी न हिमाली न पहाड़ी न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका।

0: You deserve better.
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो? त चाहिँ सधैँ यस्तो चिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 0 73, 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक।

0: छ।
1: नमस्ते, म रोबिन शर्मा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यू डिजर्व बेटर।
2: टाइम्स एफएम 90.6 मा यो हो
3: सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा, सुगम श्रृंखला।

0: Times FM 90.6.
1: Times FM 90.6 MHz. प्रत्येक दिन नेवा पॉप.

0: नमस्कार, म दीप श्रेष्ठ, तपाईँहरू यति बेला टाइम्स एफएम सुन्दै हुनुहुन्छ।
1: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट हिन्दी फिल्म संगीतले सबैलाई यस्तै अतीतमा डोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।
2: यस कार्यक्रमका प्रायोजक
3: श्रेष्ठ टेलरिङ
4: चिर परिचय यहाँ श्रेष्ठ।

0: free internet cu Mătălinhus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

0: गुली मसाल सुनेको कान्नु नपुनेको न
1: टाडा टाडा नभई जा तिमी।
2: नमस्ते, म लोचन भट्टराई।
1: मेरो हृदय भन्दा पनि पर।
2: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
3: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
4: श्रेष्ठ टेलरिङ
5: चिर परिचित यहाँ श्रेष्ठ।

0: नमस्कार, म शक्ति बल्ल, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज।
1: तिमी हाँस्त लाग्छ यो खुसी हो मेरै।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
5: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44-74-073, 44-74-073, 98-41-072-411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
6: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति All Time Hits, अहिले साँझ 5 बजेदेखि।
7: टाइम्स एफएम 90.6 मेगाहर्ज प्रत्येक दिन नेवा पॉप।

0: Times FM 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: Times FM 90.6 MHz. You deserve better.

अस्ताउँदो सूर्य सँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।

कसैलाई पुरानै गीत गाउने रहर, कसैलाई नयाँ नयाँ स्वर सुन्ने रहर। सङ्गीतको मोह र साधनासँगै जन्मदैछन् गायक गायिकाहरू हर प्रहर। तिनै प्रतिभावान गायक गायिकाहरूको नवीनतम स्वर र प्रयासलाई टाइम्स एफएम 90.6 को प्रोत्साहन कभर टाइम्समा। कभर गीतहरूको सङ्गालो कभर टाइम्स, टाइम्स एफएम 90.6 मा साँझ 6 बजेदेखि।

0: नमस्ते, म विक्रम विष्टको तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: म सुन्थे हाम्रो प्रेम अमर छ रे,
2: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम, न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: नमस्ते, म संगीतकार राजु सिंह, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ दैट।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147, शर्तहरू लागू हुनेछन्।
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो सिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4011। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: टाइम्स एफएम 90.6।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो सिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 0 73, 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: You deserve better.
1: गीत जसमा तपाईको कथा लुकेको छ।
2: यो कथा हो कृष्ण मेरो।
1: संगीत जसले तपाईको व्यथा बोकेको छ।
3: यसपाली त मनै फाटो केले सुने केले टाले हो।
4: टाइम्स एफएम 90.6 मा सदाबहार संगीत कालजै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।
5: मैले गीत छोडी आए।
1: सुगम संगीतको त्यो अध्याय जसले नेपाली संगीतको इतिहास कोरेको छ, तिनै गीत संगीतको प्रस्तुति टाइम्स एफएम 94।
6: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर। गनाउने

0: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
1: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
2: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6

kid. Time's up in 92 seconds.

0: जसमा तपाईँको कथा लुकेको छ।
1: यो कथा हो कृष्ण मेरो।
0: संगीत जसले तपाईँको व्यथा बोकेको छ।
2: Times FM 90.6 मा सदाबहार संगीत कालजई नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार संगीत।
3: मैले गीत छोडी आए।
0: सुगम संगीत को त्यो अध्याय जसले नेपाली संगीत को इतिहास कोरेको छ, तिनै गीत संगीत को प्रस्तुति।

0: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ अल टाइम हिट्स हिन्दी फिल्मका गीतहरू।

एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: begun is a day well spent. Start your day in a refreshing way. Great Nepali pop songs only on Pop Nepal. Let's have a musical beginning for the wonderful day ahead. Get ready for your college and Pop Nepal too. Every day 5 to 6 a.m. only on Times FM 90.6, Pop Nepal.
1: श्रेष्ठ टेलरिंग
2: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग
3: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ
6: सामाजिक सचेतनाका लागि
7: Times FM 90.6

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ अल टाइम हिट्स हिन्दी फिल्मका गीतहरू अहिले साँझ 6 बजे सम्म।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर। गनाउने

0: गीत जसमा तपाईँको कथा लुकेको छ।
1: यो कथा हो कृष्ण मेरो।
0: संगीत जसले तपाईँको व्यथा बोकेको छ।
2: Times FM 90.6 मा सदाबहार संगीत कालजै नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार संगीत।
3: मैले गीत छोडी आए।
0: सुगम संगीत को त्यो अध्याय जसले नेपाली संगीत को इतिहास कोरेको छ, तिनै गीत संगीत को प्रस्तुति।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: जुजुलपा जी सपना श्री नेना चुना दिल टाइम्स एफएम 90.6 मेगाहर्ज यु डिजर्व बेटर
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाजको म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: Vamos.
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: जोजोलपा जी सृजना श्रेष्ठ नेना चना दिल टाइम्स एफएम 90.6 मेगाहर्ज यु डिजर्भ बेटर जीवन।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44-74-073, 44-74-073, 98-41-72-411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: más.
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: नमस्ते, म लोचन भट्टराई।
1: मेरो हृदय भन्दा पनि पर।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: A day well begun is a day well spent. Start your day in a refreshing way. Great Nepali pop songs only on Pop Nepal. Let's have a musical beginning for the wonderful day ahead. Get ready for your college and Pop Nepal too. Every day 5 to 6 a.m. only on Times FM 90.6 Pop Nepal.
3: श्रेष्ठ टेलरिंग
4: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: Times FM 90.6.

0: 哈。
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: मेरो भन्नु नै यही देश हो।
1: नमस्ते, म विजय सिंह मुनाल।
0: यस बाहे केही छैन।
1: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
0: अरु केही चाहिँदैन,
1: यु डिजर्व बेटर।
0: मेरो भन्नु नै यही देश हो।
2: मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 प्रत्येक दिन बिहान 6:30 बजे।
3: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: i internet cu mulți Alinhus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 4474073, 4474073, 9141072411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

हवस् त आदरणीय श्रोता मित्र, यिनै साङ्गीतिक प्रस्तुतिका साथसाथै टाइम्स एफएम 90.6 मेगाहर्जका सम्पूर्ण कार्यक्रम आजको लागि यही समाप्त गर्न हामी अनुमति चाहन्छौ। भोलि बिहान 5 बजे पुनः यहाँ सामु उपस्थित हुने बाचा सहित आजको लागि यहाँको रात शुभ रहोस्। शुभरात्री।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्व बेटर।

मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम संगीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टॉप म्यूजिकल ब्रेक संगीत लहर।

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज।
1: साँझको शीतल जुन कति प्यारो।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: न मधेसी, न हिमाली, न पहाडी, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेराभन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6.
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ. मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मनपर्छ.
2: Times FM 90.6 MHz. You deserve better.

मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

0: नमस्कार, म दीपक जंगम। सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। तिमीले हेरिरह्यो
1: आधुनिक युगमा आधुनिक गीत संगीतका श्रृंखला सुगम श्रृंखला सुगम श्रृंखला टाइम्स एफएम 90.6 मेगाहर्जमा उत्कृष्ट सुगम गीतहरूको यात्रा
2: सुगम श्रृंखला दिनको 2 बजे सुन्दर समय साथमा सुमधुर सुगम गीतहरू निरन्तर
1: सुगम श्रृंखला।
3: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
5: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक।
6: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
8: सामाजिक सचेतनाका लागि
9: टाइम्स एफएम 90.6।

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: श्रेष्ठ टेलरिङ चिर परिचय यहाँ श्रेष्ठ।

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो. धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ.
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ.
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ.
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्व बेटर।

0: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचारको न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाजको म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
1: श्रेष्ठ टेलरिङ
2: चिर परिचित यहाँ श्रेष्ठ टेलरिङ
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6

0: यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टॉप म्यूजिकल ब्रेक संगीत लहर।
1: I don't know what it is. Just can't.

0: नमस्कार, म गायक दीपक खरेल, सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Na madhesi, na himali, na pahari. Na hindu, na muslim, na buddhist, na ishai. Na samarthak kunai rajnitik vicharko, na ta birodhi. Na dhani, na garib. Utsa sawal jab desh ra samaj ko. म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्यूजिकल ब्रेक, संगीत लहर।

0: deep on 6 megahertz.
1: Na madhesi, na himali, na pahari, na hindu, na muslim, na buddhist, na ishai, na samarthak kunai rajnitik vichar ko, na tapirodi, na dhani, na garib, उठ्छ सवाल जब देश र समाजको म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्
3: होइन हो
2: त चाहिँ सधैँ यस्तो सिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
5: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ अर्डरमा टेलरिङ हाउस चावहिल चोक फोन नम्बर 44074073 44074073 9841074411 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चोक

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, you deserve better.

0: टाइम्स एफएम 90.6 मा यो हो
1: सुगम श्रृंखला उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: Internetko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Na madhesi, na himali, na pahari. Na hindu, na muslim, na buddhist, na ishai. न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली. नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका.

0: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
1: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
2: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 0 73, 44 74 0 73, 98 41 72 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: टाइम्स एफएम 90.6 मा यो हो
1: सुगम श्रृंखला उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: नमस्ते, म तारा थापा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। सैथरी बाजा एउटै तार।
1: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: the better.
1: न मधेसी न हिमाली न पहाड़ी न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन् होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
4: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ अर्डरमा टेलरिङ हाउस चावहिल चोक फोन नम्बर 44 74 0 73 44 74 0 73 98 40 0 72 4 11 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चोक